नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजयफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजयफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजयफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

श्री परमात्मा ने नमः श्री मौल कालिका देवे नमः विद्युताम समप्रभा मृगवती स्कंदस्थिता मिश्रणाम कन्या भी करवाल खेत विलसत स्थविरा सेविताम हस्ते चक्र गदा शिक्षेत विशिका साप अंगणम तर्जनीम विभ्राणा मनलातिकाम शशिधराम दुर्गाम त्रिनेत्राम भजे देवी भगवती मौल कालिका का चरण में हार्दिक नमन तपाईको अन्तरदिल में विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार मध्य नेपालको उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनामा तपाईलाई हार्दिक स्वागत गर्दछु। म कृष्णमणि प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणका साथमा आजको यो सुखद वर्षाईमा तपाईँ हामी यो दिव्यात्रा गरिरहेका छौँ। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानीको 5 बजेदेखि सुन्दै आउनु भएको छ। आउनु कार्यक्रमको श्री गणेश गरौँ। आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल भाद्र 31 गते बुधबार, तदनुसार सेप्टेम्बर 16 तारिक सन् 2026, अहिले भाद्रपद शुक्ल पक्षको पञ्चमी तिथि, पञ्चमीको घडी पला रहेको छ 7:49, जसको अवधि हुनेछ अहिले बिहानको 8:57 सम्मको। यस्तै गरी विशाखा नक्षत्र रहेको छ 31:44, यसको अवधि भने सायङ्कालको 6:31सम्मको हुनेछ। साथै वैतृत योग छ, करणमा बालव एवं कौलव करण रहेको छ, आनन्दादि योगमा धाता योग छ। तुला राशिमा चन्द्रमाको अवस्थिति मध्याहको 12:02सम्मको रहेको छ। दिनमान 30:41 रहेको छ। सूर्योदय बिहान 5:50 हुँदैछ भने सूर्यास्त साँझ 6:06 हुनेछ। आज बिरुडा पञ्चमीको दिन रहेको छ। यस पावन दिनमा आउनुहोस् सर्वप्रथम हामी शक्तिको उपासना गर्दै देवी भगवती मौलकालिकाको उपासनाको सन्दर्भसँग जोडिने गर्दछौँ। यहाँलाई सदैव कल्याण प्राप्ति होस् भनेर हामी भगवती मौलकालिका देवीको उपासनाको सन्दर्भसँग केही भलाकुसारीहरू गर्ने गर्दछौँ। तपाईँलाई थाहा नै छ भगवती देवी मौलकालिका जो साक्षात शक्तिमय हुनुहुन्छ, तसर्थ यहाँ श्रद्धालु भक्तजनहरूले जे जस्ता आफ्ना भाकल सङ्कल्पहरू गर्नुहुन्छ ती सङ्कल्पहरू पूर्ण भएर जान्छन्। यो केवल जनविश्वास मात्र होइन यथार्थ पनि हो र धेरै श्रद्धालु भक्तजनहरूले यस किसिमको सफलता प्राप्त गरिसक्नु भएको छ। अब पालो तपाईँको पनि आउनुहोस्। यो धार्मिक ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा सबैबाट सम्मानित तथा धेरैले अवलोकन गरिएको पवित्र भूमिमा तपाईँको पनि उपस्थिति रहोस्, जहाँ पुग्नका लागि तपाईँ अत्यन्तै सुगम माध्यम केबल कारका माध्यमबाट पनि यात्रा गर्न सक्नुहुन्छ।

हुनुहुन्छ भने पुरानै श्रेणी मार्गलाई अवलम्बन गर्दै त्यहाँका स्थानीय देवदेवीहरूको दर्शन एवं पूजन गर्दै श्रेणी यात्राद्वारा भगवतीको मन्दिरमा पुग्न पनि सक्नुहुन्छ। यो पर्यटकीय क्षेत्र, यो धार्मिक ऐतिहासिक क्षेत्र जहाँ पुगेर तपाईँ आफ्ना मनका सम्पूर्ण इच्छा आकाङ्क्षाहरू भगवती देवीका चरणमा बिसाउँदै कल्याण प्राप्त गर्न सक्नुहुन्छ, ऐश्वर्य प्राप्त गर्न सक्नुहुन्छ। अरू भक्त साधकहरूले सफलता पाउनु भए जस्तै उक्त सफलता तपाईँलाई पनि प्राप्त हुनेछ। आउनुहोस् भक्त साधक, भगवतीको उपासना गरी कृतकृत्य बनाऊ। यहाँलाई यो जानकारीमूलक सन्देश निवेदन गर्दै र देवी भगवतीका चरणमा यी शब्द समानहरू अर्पण गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ यो वचन।

0: सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा यो सुमधुर भक्ति गायन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा भक्त साधक। हामी बेला बेलामा पर्व विशेषका सन्दर्भहरूलाई जोड्दै रहे तापनि अन्य दिनहरूमा भने महाभारतको यो लामो श्रृङ्खलाभित्र आबद्ध भएर अगाडि बढिरहेका छौँ। महाभारतको समसामयिकता, यसभित्र चर्चा गरिएका विभिन्न दृष्टान्त उदाहरण र कथाहरूको औचित्य अनि हाम्रो जीवनमा आउने सापेक्षता, यिनै विशेषलाई जोडेर हामी महाभारतीय कथा श्रृङ्खलाभित्र प्रवेश गरिरहेका छौँ। जहाँ आदि पर्वमा केही रोचक प्रसङ्गहरू चर्चा गरिएका थिए जुन तपाईँ हाम्रा जीवनमा मेल खान्छन् र यस्ता अनर्थक कुराहरूमा हामी होसियार बन्नुपर्छ, अरूप्रति न्याय र सम्मान दिन सक्नुपर्छ, अन्याय कसै माथि पनि गरिनु हुँदैन भन्ने जस्ता अहम प्रश्नहरू र तिनका उदाहरणहरू प्रस्तुत भएका थिए जुन आज पनि उत्तिकै सान्दर्भिक छन्। यसै गरी भागवतका केही प्रसङ्गहरू पनि महाभारत कथा प्रसङ्गमा जोडिएका छन्। वेद व्यासजीको सन्दर्भ पनि महाभारतको प्रसङ्गमा सुरुमै उल्लेख गरिएको पाइन्छ, यस अर्थले कि महाभारतलाई निर्माण गर्ने स्वयं वेदव्यास र उहाँकै बारेमा उहाँले लेखेका ग्रन्थमा कसरी चर्चा गरिए तपाईँ हामीलाई अलि नौलो लाग्न सक्छ, फरक किसिमको घटना जस्तो लाग्न सक्छ। स्वयं व्यासले महाभारत रचना गर्नुभयो लेख्नुभयो भने फेरि व्यासकै बारेमा चर्चा कसले गरिदियो त? व्यास स्वयंले लेख्नुभयो आफ्नो बारेमा अथवा पछि यो हुन्छ अगाडि यो थियो भनेर कसरी जान्नुभयो? यी प्रसङ्गहरू पनि जिज्ञासाका रूपमा तपाईँ हाम्रा मनभित्र आउन सक्छन्। व्यासका बारेमा पौराणिक सुतजी लगायत जनवी जय लगायतकाले सोधिएका प्रश्नको उत्तरमा आएका जति कुराहरू छन् आफ्नो बारेमा अरूले चर्चा गरेका विषयहरूलाई वेद व्यासले महाभारतमा उल्लेख गर्नुभएको छ। तसर्थ आफ्नै बारेमा अरूले के भने भनेर चर्चा गरिएको यो राम्रो नमुना हो, उदाहरण हो। कहिलेकाहीँ आफू आफैदेखि पर भएर द्रष्टा र पर्यवेक्षक भएर पनि आफ्नो जीवनको चर्चा गर्नुपर्ने हुन्छ, आफ्नो मूल्याङ्कन आफै गर्नुपर्ने हुन्छ। यद्यपि हामी स्वमूल्याङ्कन गर्न थाल्यौँ भने आफूलाई महान बनाउँदै आसमानमा पुर्याउँछौँ, अब तपाईँ अरूको मूल्याङ्कन गर्नुहोस् त भन्यो भने उसलाई पाताल पुर्याउँछौँ, अर्थात् आफूलाई उत्कृष्ट साबित गर्न मपाईत्व प्रदर्शन हुन्छ भने अरूलाई आफूभन्दा उत्कृष्ट नभएको आफूभन्दा निकृष्ट अवस्थामा रहेको कुरा साबित गर्नका लागि फेरि त्यहाँ पनि मपाईत्वकै प्रयोग गरिन्छ। यस्ता दुईटै अतिवादी धारणाबाट टाढा रहेर आफू जस्तो छु त्यस्तै उल्लेख गर्छु अथवा रचना गर्छु भनेर साहस बटुल्ने काम थोरै मान्छेबाट मात्रै हुन्छ। कोही कोहीले आफ्नो जीवनका अनुभूतिहरू लेख्ने गर्नुहुन्छ नि हो, यसरी आफ्ना जीवनका अनुभूतिहरू लेख्दाखेरि कहिले पनि असत्य कुरा बोल्नु हुँदैन, झुटा कुरा लेखेर ढाँटेर आफूलाई महान बनाउने काम गर्नु हुँदैन। आफू जुन रूपमा रहिएको छ, आफूलाई समाजले जुन रूपमा मूल्याङ्कन गरेको छ, त्यसै रूपमा आफूलाई प्रस्तुत गर्नु उपयुक्त हुन्छ। त्यसकारण व्यासले आफ्नो बारेमा कति पनि नढाँटिकन जसले जे भन्नुभएको छ ती समग्र कुराहरू उल्लेख गर्नुभएको छ। पवित्र आत्माहरू, दिव्य आत्माहरू कहिले पनि आफ्ना मनभित्र आएका सत्य कुराहरूलाई लुकाएर ढाँटेर बाहिर सुन्दर बनेर प्रस्तुत हुन चाहँदैनन्। यो हामीले महाभारत ग्रन्थ अवलोकन गरेर बुझ्नुपर्ने यथार्थ कुरो हो जुन तपाईँ हाम्रा जीवनमा आज पनि उत्तिकै सान्दर्भिक छ, उत्तिकै समसामयिकता वहन गरेको छ। यसले आफ्ना गुण भए पनि दोष भए पनि नछिपाउने, गुण दोष जे छन् त्यो बखान गर्ने मानिसको वास्तविक प्रवृत्ति त्यो हो। तर हामी अधिकांश के गर्छौँ तपाईँलाई थाहा नै छ, हामी आफ्ना दोषहरू लुकाउँछौँ, गुणहरू जे छन् तिनै मात्रै प्रकट गरे त हुन्थ्यो, अझ त्यसलाई बढाइ चढाइ गरेर अझ व्यापक तुल्याएर अझ विस्तृत तुल्याएर ओहो मभन्दा महान त अरू छैनन् भन्ने किसिमको प्रभावशाली बनाउनको लागि प्रस्तुत गरिएका मपाईत्व प्रदर्शनका कुराहरू पनि कतिपय ठाउँमा बेचिन्छन्। तर व्यासले कहिले यस्तो गर्नु भएन, सधैँ लोक कल्याण हेतु, अरूको उद्धार हेतु आफ्नो जीवन जस्तो छ, पहिला जस्तो थियो, वर्तमानमा जस्तो छ ती समग्र कुरा लेख्नुभएको छ। हामी आफ्नै भविष्यको बारेमा जान्दैनौँ तर वेद व्यासले आफ्नै भविष्यका बारेमा समेत उल्लेख गरेर छोडिदिनु भएको छ। त्यसकारण महाभारतको ग्रन्थ पढिसकेपछि हामीले व्यासको उत्पत्ति, क्रियाकलाप, चरित्र यस्ता राम्रा पक्षहरूबाट आफूलाई वञ्चित गराउनु हुँदैन। यसो गरियो भने महाभारतले देखाएको यथार्थ समसामयिक बोधि धारणालाई अन्तै मोडिदिन सक्छ, तपाईँ हामी यी कुराबाट वञ्चित हुन सक्छौँ। यो वञ्चना हामीमा गरिनु हुँदैन। त्यसकारण व्यासले आफ्ना समग्र कुराहरू चर्चा गर्नुभएको छ। व्यासकै आज्ञाले वैशम्पायनजीले कथा प्रारम्भ गर्नुभएको सन्दर्भ आदि पर्वमा उल्लेख छ। त्यस्तै गरी पृथ्वीमा भाराक्रान्त भएको अवस्थाबाट पृथ्वीलाई उद्धार गर्नका लागि देवताहरूले विभिन्न अवतार धारण गर्न निश्चय गरेको कुरा पनि चर्चा गरिएको छ। धरतीमा सधैँ सत्कर्म मात्रै भइराखुन्, कोही कसैबाट अनर्थ नहोस् भन्ने क्रियाकलापतर्फ देवताहरू सधैँ सचेत छन्। हामी मानव पनि देवता नै हौँ। हामी पनि यो धरतीमा कुनै पनि किसिमले खराब शासन नआओस् भन्ने कुरातर्फ सतर्क हुनुपर्छ, सचेत हुनुपर्छ भन्ने कुरालाई पनि महाभारतको यो राजनीतिक प्रसङ्गले सङ्केत गर्दछ। भक्त साधक यिनै सन्दर्भ विशेषलाई चर्चा गर्दै रहँदा समयको पाबन्दीसँगै आजको लागि भने छुट्टिने तर्खरमा छौँ। यस अवधिभर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणजीलाई धन्यवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमका माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना देवी भगवती मौलकालिकाको चरणमा अर्पण गर्दै आजको लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।
1: हामी सबैको एउटै रोजाई, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
4: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
5: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, त्यही अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
8: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
4: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
11: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
4: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 0956-494-373 र 494-741 शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि फोन 0956-13-412 मोबाइल 9893-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
12: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
13: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि त्यही गर हुन्न र
12: ल ल गएर तुरुन्त बुक गरिहाल है
14: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
4: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 मोबाइल 9862124337
15: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
16: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
15: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
16: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
15: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
16: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
17: अटल आस्थाको सुस्फूर्त जमघट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर मौला कालिकाको प्रतापले पुग्छ मनको कामना आदि शक्ति भगवतीको गरौ सधैं वन्दना
18: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं
17: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर
19: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट 9 प्रासी फोन 0785012-26 वेबसाइट www.maulakalika.org.np
20: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
21: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
22: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
23: छाती पेट मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
24: सर्जरी सम्बन्धी सेवा
23: हार जोडी सम्बन्धी सेवा
24: स्त्री तथा प्रसूति रोग सेवा
23: बाल रोग सेवा
24: न्युरो सर्जरी सेवा
23: न्युरो साइकेट्रिक सेवा
24: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब इसिजी इइजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
22: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 कोटी चितवन फोन 0556-5514 र 5255517
25: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ
26: ए दिदी पो आउनु भएछ आउनुस् भित्र बसम
27: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
26: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
0: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855474503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: महिला अधिब
1: मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईको नबिल बैंकमा खाता छ कि छैन त
3: ए भतिज त त एकाएक शाकाहारी भइस रे कमजोर होला सही कमजोर
4: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छदै छ नि
3: जे पाए त्यै खालास अनि रोगले समातला
4: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
3: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
8: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर श्रीलङ्का टापुका 10,000 जोखिममा तरकारीको भरमा समृद्ध सपना प्रविधिको प्रयोगले सहज कटान सक्या सुरक्षा शीर्षकमा खबर छ सुनसरीको बराह क्षेत्र नगरपालिका 6 अर्जुन चन्द्रवंशी 62 वर्ष पुगे जन्मेदेखि नै उनी श्रीलङ्का टापुमा बस्दै आएका छन् तर यस वर्ष सप्तकोशी नदी कटान गर्दै उनको घर नजिकै पुगेपछि बगाउला भन्ने चिन्ताले उनलाई सताउन थालेको छ पुस्तौदेखि खेती गर्दै आएको उर्वर भूमि छाडेर कहाँ जाने भन्ने प्रश्न पनि उनी सामु तेर्सिएको छ यस वर्षको कोशीको कटान हेर्दै बस्यौं चन्द्रवंशीले भने सधैँभरि यसरी बस्न सकिन्छ जस्तो लाग्न छाडिसक्यो बराह क्षेत्र र 6 र 9 पर्ने श्रीलङ्का टापुतर्फ असारदेखि सुरु भएको कोशीको कटान अझै रोकिएको छैन आँखाले हेर्दा निकै पर बग्ने खोला अब आँगन छेउ आइपुगेको छ चन्द्रवंशीले भने अब आउने वर्षदेखि जसरी पनि श्रीलङ्का टापु बाहेक अन्यन्त्रै बसोबासको व्यवस्था मिलाउने योजना बनाएको छु उनले भनेका छन् सप्तकोशीको कटानबाट जीव छिकुमारी महत्वको परिवार पनि विस्थापित भएको छ कोशीले खेतीयोग्य जमिन बगाएपछि उनी अहिले अर्काको जग्गामा बसिरहेकी छन् अहिले अर्काको जग्गामा सामान्य बेरबार गरेर बसेका छौं उनले भनिन् यस ठाउँमा बस्न नसक्ने भएकाले अब सर्लाही जाने तयारीमा छौं उनका श्रीमानको सर्लाहीको बरथवा 8 मा 2.5 कट्ठा जग्गा रहेकाले त्यहाँ घर बनाउन थालिएको छ त्यस्तै जेठी छोरी जानकी कक्षा 10 मा अध्ययनरत भएकाले एसी सकेपछि सर्ने तयारीमा रहेको जीवछीले बताइन् 5 वर्षदेखि निरन्तर कोशीले कटान गर्दा यस वर्ष त सबै जग्गा सकायो उनले भनिन् भदौ 10 गते रसमा आएको बाढीले पनि खोला छेउछाउ बस्नु हुँदो रहेनछ भन्ने महसुस गरायो जति बेला पनि ज्यान जोखिममा रहेछ भन्ने लागेपछि सर्लाहीमा घर बनाउन थालेका हुँ उनले भनेकी छन् अर्जुन र जिप्सी मात्र होइनन् अरू धेरैजना त्यहाँबाट बसाई सर्ने योजनामा छन् कोशीले निरन्तर कटान गर्न थालेपछि श्रीलङ्का टापुका सुखदेव कविरथ राधे कविरथ शनिचरण कविरथ बालीचरण कविरथ र मनोज कविरथका परिवार त यस वर्ष सप्तकोशी पूर्व प्रकाशपुरमा बसाई नै सरिसकेका छन् उनीहरू बसाई सरेको एक साता मात्र भएको छ दुखु कविरथको परिवार पनि वर्षौंदेखि बसिआएको ठाउँ छाडेर झापा गएको छ डेढ साता अघि सप्तकोशीको पश्चिमी भौगोलले धार परिवर्तन गर्दै निरन्तर कटान गरेपछि 22 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो बराह क्षेत्रका बद्री कुमार राईका अनुसार भारत सरकारले अघिल्लो वर्ष ढुङ्गाको जाली लगाएर बनाइदिएको स्पर हुँदाहुँदै पनि कोशीले कटान गरेको छ स्थानीय जानकारका अनुसार 2045 सालको भूकम्पपछि कोशीले धार परिवर्तन गरेर पूर्वतर्फ बग्न थालेको थियो त्यसपछि लामो समय कोशीको पूर्व तटबन्ध क्षेत्र जोखिममा रह्यो 2065 भदौ 2 गते कोशी गाउँपालिका 3 पश्चिम कुसाबाट पूर्वी तटबन्ध भत्काएर कोशी मानव बस्तीमा प्रवेश गर्दा ठूलो जनधनको क्षति भएको थियो पछिल्ला वर्षमा भने कोशीले निरन्तर पश्चिमतर्फ धार परिवर्तन गर्न थालेपछि स्थानीयमा फेरि पुरानै बाटो समात्ने हो कि भन्ने चिन्ता बढेको छ खोलाको कुनै विश्वास हुँदो रहेनछ रसुवाको घटना पनि देखियो यहाँ कोशी पनि हाम्रै आँखा अगाडि छ बराह क्षेत्रका बुद्धिमान माझीले भनेका छन् त्यहाँका सबै बासिन्दा जोखिममा रहेका छन् 2079 साउनको अन्तिम साता बेलुकाको डुम्रीबाट क्षेत्रमा कोशीले धार परिवर्तन गरेर पश्चिमतर्फ प्रवेश गर्दा बराह क्षेत्र 6 र 9 सहित बेलुकाका केही बस्ती प्रभावित भएका थिए श्रीलङ्का टापुका अहिले 10,000 बस्ती जोखिममा रहेका छन् भने तरकारीको भरमा समृद्ध सपना देखिरहेका छन् केही प्रविधिको प्रयोगले सहज भएको समेत बताएका छन् कोशीको कटानसँगै बसोबास असुरक्षित हुँदा उनीहरू थप जोखिममा परेका हुन् आजको नागरिक दैनिकमा यो खबर छापिएको छ
0: कान्तिपुर दैनिकले बाढीमा आफन्त बेपत्ता भए राहत पाउन समेत कानूनको तगारो शीर्षकमा खबर छापेको छ 10 भदौको भोटेकोशी बाढीमा उत्तर गया खाल्टे निवासी पूर्ण घलेका बुबा जिठा छोरा बुहारी कान्छो भाइ 2 नातिनी र 3 ज्वाई बेपत्ता भएका छन् उनीहरू अब जिउँदो भेटिँदैनन् भन्ने घरेलाई लागेको छ। शव नै नभेटिएका कारण सरकारले परिवारजनलाई काज क्रिया खर्च दिएको छैन। उत्तर गया गाउँपालिकाले तत्कालै मृत्यु भएको प्रमाण दिन नमिल्ने बताएको छ। 2072 भूकम्पमा पनि घलेले आफन्त गुमाएका थिए। त्यति बेला सरकारले मृतकको अन्तिम संस्कार गर्न भन्दै तत्काल 40,000 रुपियाँका दरले खर्च दिएको थियो। पछि राहत स्वरूप 1,00,000 रुपियाँ उपलब्ध गराएको थियो। त्यति बेला भने शव भेटिएको थियो। यसपालि त बाढीले मान्छे कहाँ पुर्यायो कहाँ, भएको जायज यथा पनि सबै लग्यो। केले क्रिया कर्म गरौं, कम्तीमा आफ्नो धर्म अनुसार संस्कारसम्म गर्न पाए हुन्थ्यो। घलेले भने शव नभेटिँदा राहत लिनबाट वञ्चित भए। बाढीमा बेपत्ता भएकाहरू सकुशल भेटिने वा उनीहरूको शव समेत अब फेला पर्ने आशा मारेको धेरैले कुशको शव बनाएर दाह संस्कार गर्दै अन्तिम संस्कार सकेका छन्। कतिपयले गर्दैछन् तर विद्यमान कानूनका कारण स्थानीय तहहरूले अहिले नै शव नभेटिएकाहरूलाई मृतक ठहर गरेर प्रमाणपत्र दिन सक्दैनन्। मुलुकी देवानी संहिता 2074 दफा 40 बेपत्ताका विषयमा मृत्यु मान्नुपर्ने समयावधि तोकिएको छ। कुनै व्यक्ति बिना सूचना लगातार 12 बेपत्ता भए वा त्यसको व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 कुनै जानकारी नपाएका र त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकामा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ दफा 40(1) भनिएको छ। उक्त व्यवस्थाका कारण कुनै पनि बेपत्ता व्यक्तिलाई 12 मृत घोषणा गर्न पाइँदैन। यो प्रावधानका कारण बाढी पीडित परिवारले काज क्रिया खर्च, राहत, पेन्सन पट्टा, बिमा रकम लगायतमा दावी लिन पनि अप्ठ्यारो परेको छ। नामसारी लगायत काम पनि रोकिएको छ। उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्यालले बेपत्ताका हकमा कानुनी प्रावधानकै कारण स्थानीय तहले कुनै निर्णय गर्न नसकेको बताए।
8: भोटेकोसीमा आएको भीषण बाढी र पहिरोपछि सिर्जित आपतकालीन विपदमा नेपालले छिमेकी देश तथा अन्तर्राष्ट्रिय समुदायबाट उल्लेख्य परिमाणमा राहत तथा मानवीय सहायता प्राप्त गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार भदौ 25 विभिन्न 13 मुलुक तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूबाट कुल 451 प्रकारका राहत सामग्री नेपाल आइपुगेका छन्। प्राप्त सामग्रीहरूमा जीवन रक्षक औषधि, अत्याधुनिक स्वास्थ्य उपकरण, खाद्य नल, त्रिपाल, कम्बल, सरसफाईका किट र उद्धारका लागि प्रयोग हुने उच्च प्रविधियुक्त उपकरणहरू समावेश छन्। विपदपछिको परिस्थितिमा छिमेकी मुलुक भारतले विशेष गरी स्वास्थ्य क्षेत्रलाई लक्षित गरी ठूलो परिमाणमा औषधीय सहायता उपलब्ध गराएको छ। भारतबाट एकै खेपमा 76 प्रकारका अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री राहत स्वरूप प्राप्त भएको भन्सारको विवरणमा उल्लेख छ। भदौ 19 नेपाल आइपुगेको 71,581 किलोग्राम भन्दा बढी सहायता सामग्रीमा एमोक्सिलिन, सिफारिक्सम, प्यारासिटामोल जस्ता जीवन रक्षक औषधि, सर्जिकल औजार, इन्फ्युजन सेट, डेङ्गु, मलेरिया, स्क्रब, टाइफस तथा हैजा परीक्षण किटहरू समावेश छन्। यसका साथै सर्पको टोकाई विरुद्ध प्रयोग हुने 41.4 किलोग्राम एन्टिभेनम, अक्सिजन कन्सन्ट्रेटर, कीटनाशक खोप र 5,000 भन्दा बढी सिरिन्ज पनि भारतले हस्तान्तरण गरेको छ। बाढी प्रभावित क्षेत्रमा आपतकालीन वासस्थान र खाद्यान्नको संकट सम्बोधन गर्न खाडी मुलुकहरू कतार र संयुक्त अरब इमिरेट्सले पनि उल्लेख्य योगदान पुर्याएका छन्। कतारले कुल 62,909 किलोग्राम सहायता सामग्री पठाएको छ, जसभित्र 53,400 किलो पिठो, 9,000 किलो कुकिङ सेट र ठूला तथा मझौला पाल, वाटर पम्प र सब व्यवस्थापनमा प्रयोग हुने कपडाहरू छन्। त्यस्तै युएबाट 5 गरी विभिन्न राहत सामग्रीहरू प्राप्त भएका छन्। त्यस्तै चीनले पनि 3 उद्धार तथा पुनर्स्थापनाका लागि उपयोगी हुने सामग्रीहरू पठाएको छ। चीनबाट 1,000 थान त्रिपाल, 5,000 थान कम्बल, 6,000 थान स्लिपिङ ब्याग, 1,000 किलो सुक्खा खानेकुरा, 1,000 थान इमर्जेन्सी किट, 1,200 किलो सब व्यवस्थापन ब्याग, 600 थान सोलर लाइट र 50 थान स्पेयर ब्याट्री नेपाल भित्रिएका छन्। यसका अतिरिक्त बाढी र डुबान प्रभावित क्षेत्रमा कठिन उद्धार कार्यका लागि चीनले 20 थान रेस्क्यू होभरक्राफ्ट र 5 थान फ्लड पम्प समेत सहयोग गरेको छ। भोटेकोसी विपदमा अन्तर्राष्ट्रिय सहायताको ओइरो, ड्रोनदेखि डिएनए परीक्षण किटसम्म शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
0: मुस्ताङको सदरमुकाम जोमसोममा मंगलबारदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 शुरू भएको छ। हिमालदेखि जनजीवनसम्म परेको असरलाई न्यूनीकरण गर्न र अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन जलवायु परिवर्तन सम्मेलनको आयोजना गरिएको हो। बुधबारसम्म 2 चल्ने सम्मेलनमा जलवायु परिवर्तनको असरले मुस्ताङसहित हिमाली क्षेत्रको वातावरण, कृषि, पर्यटन, खानेपानी, पशुपालन तथा स्थानीय जनजीवनमा परिरहेको प्रभावबारे छलफल सुरु भएको घरबझोङ गाउँपालिकाले जनाएको छ। जलवायु परिवर्तनका असरहरू न्यूनीकरण, अनुकूलन तथा स्थानीय तहबाट अपनाउन सकिने उपायका विषयमा समेत सम्मेलनमा सरकारवालाहरूबीच अन्तर्क्रिया र छलफल भइरहेको छ। मुस्ताङमा जलवायु सम्मेलन विश्वको ध्यानाकर्षणको पहल शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको हो।
8: काङ्ग्रेसभित्र 15 महाधिवेशनको कार्यतालिकालाई लिएर आन्तरिक किचल उत्कर्षमा पुगेको छ। पार्टी सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाले मंगलबार छुट्टा छुट्टै वक्तव्य जारी गर्दै कार्यकर्तालाई फरक फरक आह्वान गरेका छन्। सभापति गगन थापाले असोज 3 र 4 गते तय गरिएको वडा अधिवेशनमा बिना अलमल उत्साहका साथ सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकहरूलाई आह्वान गरेका छन्। सभापति थापाले भनेका छन् 2083 असोज 16 देखि 19 काठमाडौँमा सम्पन्न हुने काङ्ग्रेसको 15 महाधिवेशनका लागि 2083 असोज 3 र 4 गते वडा तहबाट हुने अधिवेशनमा कुनै अलमलमा नपरि उत्साहका साथ सहभागी हुन आह्वान गर्दछु। त्यस्तै लोकतन्त्रमा फरक मत हुने र पार्टीभित्र आन्तरिक मतभेद असमझदारी हुन सक्ने बताउँदै थापाले भनेका छन् तर ती भिन्न मतको सम्मान गर्न सक्नु संवाद विधि र पद्धतिबाट त्यसको समाधान खोज्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो। विशेष महाधिवेशन पश्चात सम्पन्न हुन गइरहेको 15 महाधिवेशनको यो प्रक्रियामा तत्कालीन केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरू वर्तमान केन्द्रीय कार्य समितिको पनि सदस्य सुनिश्चित भइसकेकाले अधिवेशनहरूमा सहभागी हुन आह्वान गरेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवाले भने विशेष महाधिवेशन पक्षधरले बोलाएको उक्त अधिवेशन अवैधानिक रहेको दावी गर्दै त्यसमा सहभागी नहुन र मंसिर 21 देखि 23 गतिको महाधिवेशनको तयारीमा जुट्न अपील गरेका छन्। देउवाले वक्तव्य मार्फत आफ्नो अडान राख्दै भनेका छन् 14 महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा 15 महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक, राजनैतिक तथा नैतिक दायित्व हो र त्यसलाई पूरा गर्नु मेरो कर्तव्य पनि हो। देउवाले भनेका छन् नेपाली काङ्ग्रेसको 15 महाधिवेशनका लागि तयार गरेको निर्वाचन निर्देशिकामा पार्टीको विभिन्न तहको निर्वाचनदेखि उम्मेदवारी, मतदान, मतगणना र प्रतिनिधि छनौटसम्मका विस्तृत व्यवस्था गरिएको छ। निर्देशिका अनुसार केन्द्रीय सभापति पदमा उम्मेदवारी दिन कम्तीमा 10 जना महाधिवेशन प्रतिनिधिका प्रस्तावक र 10 जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ। त्यस्तै निर्देशिकाले उम्मेद्वारको योग्यता पनि कडाइका साथ तोकेको छ। केन्द्रीय सभापतिका लागि कम्तीमा 15 वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था छ। अन्य केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि सामान्यतया 10 वर्ष निरन्तर क्रियाशील सदस्यता हुने उल्लेख गरिएको छ। काङ्ग्रेसमा महाधिवेशनको किचलो गगन भन्छन् महाधिवेशनमा सहभागी हुनु, बहिष्कार गर्न देउवाको आह्वान शीर्षकमा यो खबर छापिएको छ।
0: बुधबार संघीय संसदले डिजिटल पार्लियामेन्ट्री अवधारणाको कार्यान्वयनको औपचारिक शुरूआत गर्दैछ। यस निम्ति सिंहदरबारमा बिहान 10:30 बजे औपचारिक कार्यक्रम नै राखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारका अनुसार डिजिटल पार्लियामेन्ट्री अवधारणा संसदमा सांसदहरूले उठाएका जनसरोकारको विषयको कार्यान्वयन अवस्था अनुगमन गर्न सकिने डिजिटल प्रणाली हो। उनका अनुसार यसले मुख्यत 7 वटा विषय सम्बोधन गर्नेछ। वेबसाइटलाई चुस्त दुरुस्त बनाउनेछ। डिजिटल गेट पासको औपचारिक कार्यान्वयन हुनेछ। सांसदहरूको विद्युतीय